पागल सरी भए श्रीमतीले भन्न लागिन भन्स गर्न आउनुस धेरै दिनको भोको स्वा

खोला दारी खोला दुवानामा भती छोरो पाउना ल्याकिडे ता छोरी पाता लाती गुवानामा रोयो मैले जन्तराको तातो बुढेसकालमा पाएको छोरा गदा धमी लाटो त्यस्तै छोरा भए पनि सन्तानाको बाटो एउटी छोरी पाइदिए कान्छी पकाइदिए आँटो पोखराको बजारमा बुढानी सुठो खाना आमै खाना बाबाई ब्याले पैको जुठो मोची मान्छे लामे चुठो पछि जात्रै फुठो साडी भने समातेको हरे रामा सिलाउने कहीँ छुटे।